0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहान को 7 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू।

0: बाटोमा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलाएर हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ टारबाटै जोगमनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दरभावमा उपलब्ध गराइन्छ। प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272, 98174300051। न्यू भीमसेन वस्त्रालय खाता।

0: आस्था सुनस्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मङ्गलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाडी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुनले पान गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कमन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वान बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900
5: होइन है हजुर उठ्नुहोस् टायर मार्जल किन्न विराटनगर जाने भन्ने होइन र
6: ए अब त जानै पर्ने भएन नि हाम्रै खाद्वारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
5: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवाने गरिन्छ
7: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एयर सप्लायर्स खादबारी एक सङ्खुवा सभा
8: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98429600
9: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध
10: आगोर वन र ढिलोबाट होसियार बनाऊ
9: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जङ्गल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ
10: साथै वन र ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ
9: वन जङ्गलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान
10: पुर्याउको छुट्टा तथा बलेको सलाईको काँटी वन जङ्गलमा नफालौ
9: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ
10: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ
9: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ
10: आगोलागीबाट बस्न पानीको व्यवस्थापन दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं
9: कथम कदाचित वन डडेलो लागेमा सबै मिली निभाउ।
10: वन डडेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौँ।
9: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय डिभिजन।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना
1: एक नम्बर सुन र अस्पताल चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
1: 0295602648
0: 98420 59801
1: र 98520

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सात दिशाबाट रगत बोक्ने छाला सम्बन्धी रोग चर्म रोग सिंगी रोग टन्सिल बाथ हार्जोले नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोटो डल्लीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादगढीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर काटी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त भाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय खास गरी
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9855607817 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुलिन्टार, हाम्रा सेवाहरू
2: आटे ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98424 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98040 58 099। मिसन टेडन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेस्टको आधिकारिक डिलरसिप प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525551553 र 029560553।
5: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
6: त्यो खानपारीको टुली खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
7: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिस्का सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 98625313993, ईश्वरी कटवाल 98426679 र 029560508। साथमा खानबारी 1 को टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुणबर मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98485017।
4: साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
8: मेला गान लागे कि नि मामा?
9: मेला पाठ भन्छौ, गर्गनाले झपक्क परेर पो हिँडाउँछ।
8: आफू राम्रो भन्न किन समय कुर्नु? खानबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
10: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
11: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खातबारी 1 भानुचोक, सङ्खुवा सभा। सम्पर्क 98426 36 56 31, 98070 13 265।
12: पाँच खबर नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा शनिशा किराना पसल पाँच खबर छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। शनिशा किराना पसल पाँच खबर छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410888 र 9815536356।

0: आफ्ना जोगाइ राख्न चाहनुहुन्छ भने पूर्व सिद्ध काली ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेन, नम्बरी सुन खरिद बिक्री गर्नु परेन अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेन, हामीलाई सम्झनुहोला।
1: यहाँ अगर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुम्बिन्चार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छालाई बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप खादारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेम्पेन्ट र पार्ट पूर्जा गर्ने काम गरिन्छ।

पाखरीबाट एफएम समय सूचक यो पाखरीबाट एफएम को समय हो अहिले बिहानको 9 बजे।

सधैँ हुन्छ तिम्रो मुहारमा जुनै मिठो रङ्ग तिम्रो मुहारमा जुन

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु।

0: Thank you. It means a lot, guys.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्यो. मान्छेले मिक्सिङ गरेर हो कि जस्तो
0: लागेको.
1: तपाईँ तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. जाने जाने एकदमै राम्रो कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू.

जिन्दगीको तेरो मेरो हिसाब चकाउँछु म त ठिक ठाक कमाउँछु जसो तसो बसोको म विश्वास पचाउँछु तिम्रो निन्द्रा भगाउँछु बसी हेर मसँग म

गर्ने छैन गबर माया हुन दिन्न फुटबल खोजु तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइकल म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकल हल्को सर्कल।

0: अति अति दामी अति बबल अति बबल त्यो राइम्सहरू एकदमै मिठो थियो टक्कसँगले बिनामा बिट बस्ने खालको होइन अनि भन्नु रङ रमाइलो होइन एकदम भनेर हाँस उठ्ने खालको कमिक स्टाइल पनि थियो है सबै चिजको कम्बिनेसन अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बबल छ क्या थ्याङ्क यू सो मच दादा
1: entertaining the nation.

0: Yeah. Thank you.
1: Thank you. Thank you, everyone. Johnny James.
2: Balls in the balls, and I'm so close to liking the performance. तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे
0: जेवाइडी
2: ग्याङ आइसकेको छ जेवाइडीको पर्फर्मेन्स कस्तो लाग्यो हाम्रो जजेस लाई सोध्न चाहन्छौँ गिरिजी
3: मोस्टली फ्री स्टाइल फ्री भर्सेस चाहिँ हाम्रा हुन्छ अन बिट होइन रमाइलो हुन्छ अनि पासको माइक पालोपिलो गर्ने हो अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट त्यो हामीले हाइपम्यानको काम गरेको राम्रो गुड जब अन डिएनएक्स हाइपम्यान काम एकदम गुड जब अन हाइपम्यान अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ गुड जब यङ्गी देयर त्यो चाहिँ एकअर्कालाई कभर गरेको द्याट्स असम त्यही हो क्रु भनेको स्टेजमा सँगै क्रु भनेको अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ किनभने उहाँ चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटाहरूले कस्तो थियो भन्दाखेरि टिभीको लागि रेडी भएर गरे जस्तो क्या यहाँ चाहिँ फोकस है हल्यो भने चाहिँ आउट अफ फोकस हुन्छ त्यही भएर त स्ट्यान्ड माइकमा पाले पिलो गाऊ है भनेर त्यो दामी गरे क्या केटाले होइन तर यो चाहिँ कन्सर्ट हेरेर जस्तो लाग्यो क्या मलाई चाहिँ हुन्छ नि तिनजना है नेपालको टप ऱ्यापर लागिरहेको छ होइन कन्सर्ट दिनको हो होइन पुरै भाइ थिएर जोस हुन्छ नि एकदमै जमा जोस हामी सबजना फ्यान्स यो गीतहरू थाहा छ भन्ने टाइपको क्या त्यो दियो जोस हुन्छ नि कि मेरो एकदम दामी छ यो तिम्रो टिम बनाएर खाइदिनु रहेछ पुरा संसार यो यसरी तिनजना है मलाई चाहिँ आजुरी अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ यो संसार एक्लो एक्लो भइरहेछ ब्यान्डहरू पनि छैन बेडरुम हेभी मेटल ब्यान्ड हुन्छ सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ सिङ्गल ऱ्यापरहरू छ हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो रकको ब्यान्ड हुन्थ्यो सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्नु मन लाग्यो यो ब्यान्डले गर्दा होइन यो जेवाइडीले गर्दा चाहिँ आवान सी लाएर ऱ्याप क्रुज कमिङ ब्याक जस्ट लाइक बिए जिएक्सोलहरू भने जस्तो गिरिश प्रणेल युनिटी भने जस्तो नेक्सराज भने जस्तो ऱ्याप क्रुहरू आए द रिटर्न अफ ऱ्याप क्रु मैले देखेँ आज गुड जब म्यान किप इट अप
4: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राउन्ड हुन्छ है त्यस्तो लागिरहेको छ मलाई चाहिँ अनि वी कुड सी द्याट हुन्छ नि कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्यो क्या हुन्छ नि अहिलेसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकिदिएको चाहिँ यो साइफर राउन्डमा होला है अनि टक अबाउट द साइफर होइन यो चाहिँ ठ्याक्कै बिचमा बिच स्विच पनि थियो अनि त्यसपछि DJ Ashish did a good work, eh? He did a good work, eh? The impromptu mixing, eh? The check and milaya, eh? Alikati, I know you beat ko cluster thena ala, eh? Full cluster file thena ala, duita beat lai, eh? Mazali impromptu mix kore, eh? It sounded audible, eh? Ani performance wise, eh? Kada argo yo, malaswana to na parni, eh? But I think it was all pre-written verses, eh? Kada argo. पहिले पहिले लेखिदिएको पर्छ है कि जेनिसले
0: आदि चाहिँ थोरै लेखा थोरै चाहिँ
4: जेनिसले के फ्रेस लेखा
5: होइन दाइ हल्का पहिलाको हो अनि हल्का चाहिँ अहिले नयाँ लेख
4: हुन त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएछ नि त्यो देखि देख्न पाए होइन तर अब आफ्नो भर्सेस चाहिँ राम्रै हो तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है तर दिस वाज अ गुड पर्फर्मेन्स बोल्यो भने चाहिँ एउटा कन्सर्टमा कन्सर्ट लाइक वाला सो नै थियो है केटाहरूलाई चाहिँ सिङ्गल भन्दा पनि ग्रुपमा यसरी साइफर गर्दा चाहिँ दामी दिएको रहेछ भने आज हामीलाई थाहा पायो होइन सो मलाई रमाइलो लाग्यो दामी लाग्यो

0: शिक्षा आउँदैन क्या हो यार, फोन पनि लाग्दैन, डान्स क्लास गर्नु ढिलो भयो, सिक्यो
1: भने हालेको बिस्तारै गर्नु।
2: न्यू मेम्बर आएको थियो, न्यू मेम्बर लिनु गएको हो नि त,
1: उहाँ आइहाल्यो नि।

0: भन्नुहोस्
1: न
2: के भन्थ्यो आज मेरो बहिनीले नआउनु भ्याउँदैन रे, त्यो भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई।

0: 分组织吗？
1: 你要接大人的离开，
0: 人呢？
1: 大人抢贼，
0: 抢贼，快点拿下，
1: 拿下啊！

0: 대박.
1: उसे लगे अंत तुझमा खुब नाच्छु भन्दै छ जाउन त नाच
2: अब नाच्छु त भने भन्ने आफूलाई भजन कीर्तन गर्न आउँदैन यो यहाँ मोडर्न नाच पनि गर्न
3: प्यार से दे रहे हैं रख लो
1: देख देख देख अरे अरे बाप रे बाप इस स्टाइल तो ब्लास्टिंग मारे लू हो
3: जो चारी भी कहीं ले बुका
1: अरे
3: जिगर पलट

0: बानी बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुले।